0: informed him of their decision to merge with the National Citizens Party of India while also seeking separate seating arrangements in Parliament. It's a rebel MP, Sudeep, who says that the court will now decide on who is the real TMC. We also had Madan Mitra, who has accused the descendants of doing injustice when it comes to the party and calling their move unfair and a betrayal of the organisation that helped elevate them in the first place. All eyes are now on the Speaker of the Lok Sabha, Om Birla, who has received letters from both factions. He will take that final decision on whether to approve the rebel MP's merger with the NCPI or whether to permit them to sit separately in the Parliament.
1: देखिए हमारा जो एआईटीसी के सांसद थे उनमें से दो तिहाई 20 जन हमने अलग से बैठने का चिट्ठी दिया स्पीकर साहब को और हमारे जो सांसद है हम 20 अभी नेशनलिस्ट सिटीजन पार्टी के साथ हम लोग मर्ज करके एनडीए के साथ काम करेंगे प्रधानमंत्री नरेंद्र मोदी जी के हमारे अमित शाह जी के नेतृत्व में
2: नेशनलिस्ट सिटीजन्स पार्टी को साथ हम लोग मार्च करेंगे। तुम कोई पार्टी टू थर्ड लेके चले जाते हो तो पहले दिन ही तुम नहीं बोल सकते हो कि हमारा पार्टी को तुम ये नाम दे दो क्योंकि एक पार्टी चलता है ना ये पार्टी जब जाएगा और 20 जुलाई जब पार्लियामेंट खुलेगा तो अब वो पार्टी तृणमूल में आएंगे तब हम लोग बोलेंगे नहीं हम लोग को भी तृणमूल दो क्योंकि तृणमूल से हमारा 2/3 है तब कोर्ट में जाएगा और कोर्ट डिसाइड करेंगे कौन पार्टी हाँ जरूर
3: देखिए जो लोग कर रहे हैं इसका उत्तर वो लोग करेंगे और वो लोग जो बात करके चुनाव जीते हैं उसका विरोध में काम कर रहे हैं वो जाली है मिथ्याचारी है व्यभिचारी है वो अपना बातों से अपने हट जाते हैं ममता जी काकोली को जो दिए है इतना ममता जी जिंदगी में और किसी को दिया है बोल के मेरा मालूम नहीं है तो देखिए सब अपना इच्छित से जाते हैं शायद ये सही भी नहीं होते हैं चाप है
4: Step into NDTV Life.
5: Let's shift our focus to what could be the most significant diplomatic breakthrough in the Middle East in years. Washington and Tehran have announced a preliminary agreement aimed at ending hostilities and restoring stability in the region. U.S. President Donald Trump says the deal will bring peace, reopen Strait of Hormuz for global shipping and ensure the immediate resumption of oil flows. Iran, meanwhile, says an MOU with the United States will be signed in Geneva on June 19, but has cautioned that the agreement does not mean Tehran trusts its long-term adversary. Let's listen into some of the statements.
6: بر اساس توافقات انجام شده جنگ و عملیات نظامی در تمامی جبهه ها از جمله لبنان از امشب به صورت فوری و دائمی پایان یافته و به علاوه محاصره دریایی علیه ایران بلافاصله و به طور کامل خاتمه می‌یابد امضای این یادداشت تفاهم در روز جمعه 29 خرداد به طور رسمی انجام خواهد شد مذاکرات برای توافق نهایی به پس از اجرای تعهدات طرف مقابل وفق یادداشت تفاهم موکول خواهد شد جمهوری
7: هیچ اعتمادی ما به دشمن نداریم اعتماد ما به در واقع قدرت نظامی ما هست و همچنین به قدرت دیپلماسی ما و به حمایت و در واقع انسجام مردم خود ما هست برای همین اجرای این یادداشت تفاهم نکته بسیار مهمی هست و ما در واقع برنامه ریزی خاصی داریم برای اینکه نظارت بکنیم بر اجرای تعهدات آمریکا تحت این یادداشت تفاهم و همچنین در مرحله دوم که مذاکرات ظرف 60 روز آغاز خواهد شد برای رسیدن به توافق نهایی اگر چنین توافق نهایی هم حاصل شد طبیعتاً با موضوع مهم برای ما اجرای مفاد توافق نهایی خواهد بود که
8: Well, I think if we cross our fingers hard enough, it will. Parmeshwar, because quite frankly, beyond that, and given the ups and downs that we've seen in terms of public rhetoric, about to get into an agreement, will get into an agreement arrived at, but then a missile is fired in the direction of Beirut or a missile is fired in the direction of Tel Aviv and vice versa to Tehran. These